0: पास वो नहीं है, तो इसको वो वाला संस्कार अजीब लगेगा। और वैसे ही इनके पास भी अलग संस्कार है, इनको ये संस्कार अजीब लगेंगे। लेट्स से एक के अंदर संस्कार है कि हर बात बतानी है, कहीं जा रहे हैं बता रहे हैं, कहीं से आ रहे हैं बता रहे हैं, कुछ भी घर में हो रहा है शेयर कर रहे हैं। दूसरे के अंदर संस्कार है कि हर बात थोड़ी बतानी है, इसमें क्या है बताने जैसा, वो कॉन्शियसली नहीं कर रहा, उसके अंदर वो संस्कार ही नहीं है। अब जो हर चीज बताता है, ठीक से इन्फॉर्म करता है, कम्युनिकेट करता है, उनको ये संस्कार कि कोई कम्युनिकेट ही ना करे ठीक से, बहुत डिफिकल्ट लगेगा। लेकिन जो नहीं कम्युनिकेट कर रहा, उसके लिए भी ये बहुत डिफिकल्ट है कि हर छोटी छोटी चीज कम्युनिकेट करते रहते हैं एक दूसरे को।
1: सिस्टर एक बात बताइए, इसमें कई बातें तो ऐसी लगती हैं कि ये तो नेचुरल है कि वे कहीं गेट के बाहर जा रहे हैं, लंच पे नहीं आ रहे हैं, वो तो बोल रही है ना,
0: वो आपके लिए नेचुरल है क्योंकि
1: मतलब फिर उनके लिए खाना बनवा दें, एक्स्ट्रा बना के वेट करें, पता ही नहीं आ रहे जा रहे, तो फिर घर का मतलब हॉस्टल तो नहीं है ना।
0: सी, ये सारी चीजों के पीछे कितनी लॉजिक होती है। लेकिन ये लॉजिक उसके लिए लॉजिक है जिनका वो संस्कार है, जिनका वो वे ऑफ लिविंग है, जिसका वो है ही नहीं अभी। हाँ, हम एक नया क्रिएट करने में हेल्प कर सकते हैं। वे नॉट सेइंग कि अगर बच्चे के अंदर ये संस्कार नहीं है कि बताता ही नहीं है तो हम उसको छोड़ दे जीवन भर, उसको सिखाए नहीं ये चीज। हमें सिखाना है, लेकिन पहले हमें ये एक्सेप्ट करना होगा कि वो संस्कार उसके अंदर मिसिंग है। सी, वी हैव कैरीड पास्ट संस्कार्स, वी हैव क्रिएटेड प्रेजेंट संस्कार्स। दोनों आत्माओं पे संस्कार का बंडल अलग अलग है। जितना नेचुरल आपको ये लग रहा है कि बताना ही होता है, कितना नेचुरल लगता है, मतलब इसमें दो थॉट भी नहीं चलेगी कि बताना चाहिए या नहीं, मतलब इट्स नेचुरल, उतना ही सामने वाले को उतना ही नेचुरल लगता है।
1: अब ये सोचेगा कि ये अहंकार है या वो सोचेगा ये अहंकार है,
0: यही दोनों को
1: परमिशन लेना है या सिर्फ बताना है। परमिशन लेना, आशीर्वाद लेना और पूछ के जाना कि जाना या नहीं जाना, और जाते जाते टाइम अच्छी दृष्टि लेके जाओ, आशीर्वाद लेकर जाओ,
0: विच इज परफेक्ट ना। ये परफेक्ट है, ये पूरी लॉजिक है कि बच्चे को घर से जाने से पहले बताना चाहिए। बताना चाहिए क्यों? ताकि पेरेंट को पता होना चाहिए वो कहाँ है, ब्लेसिंग्स लेके जाना चाहिए, एंड जनरली एवरीबडी शुड नो व्हाट इज हैपनिंग। दिस इज परफेक्टली फाइन, बट इम्पोर्टेंट इज कि सामने वाले के अंदर अभी वो संस्कार नहीं है, अभी नहीं है। वी कैन हेल्प देम टू क्रिएट द संस्कार ओनली आफ्टर एक्सेप्टिंग फर्स्ट दैट दे डोंट हैव दैट संस्कार राइट नाउ। अगर हम इस
1: अगर हम ये सोचने लगे इतना भी संस्कार नहीं है, इतनी भी अकल नहीं,
0: हम
1: है,
0: ये नहीं सोचते,
1: इतनी भी थिंकिंग नहीं है, तब जाके प्रॉब्लम,
0: तब जाके प्रॉब्लम,
1: इतनी सेंसिटिविटी
0: हमें
1: नहीं।
0: ये लगता है कि ये जान पूछ कर नहीं बताते, ये बता सकते हैं, इसमें कौन सी बड़ी बात है कि बताना।
1: उनको ये लगता है कि बड़े हमको दबा रहे हैं, कंट्रोल कर रहे हैं।
0: एब्सोल्युटली, तो अंडरस्टैंडिंग नहीं आई ना। अब जैसे ही अंडरस्टैंडिंग नहीं आई और जैसे ये दो थॉट्स आपने बताए कि छोटों को लगेगा कि वो हमें दबा रहे हैं और बड़े को लगेगा ये हमें डिसरिस्पेक्ट कर रहे हैं, तो एनर्जी म्यूचुअल फ्लो हो रही है ना दोनों तरफ से, दोनों थिंकिंग टोटली ऑपोजिट है। ये हमें एक्सेप्ट करना होगा कि दिस इज एब्सोल्युटली नेचुरल। लेकिन इम्पोर्टेंट ये है कि जब सामने वाला हमारे संस्कार की तरह नहीं चल रहा है, हम उसको डिसरिस्पेक्ट नहीं करें कि ये तो केयरलेस है, ये
1: एरोगेंट
0: है, ये इगोइस्टिक है, यस, ये बताते नहीं है, ये बहुत इंडिपेंडेंट बनने की कोशिश कर रहे हैं। इट्स नॉट ऑल दीज थिंग्स, इट इज वो उनका अभी संस्कार है। जैसे ही एक साइड पेरेंट, और ये किसी भी संस्कार में, किसी भी सिचुएशन में, जैसे ही एक साइड इस साइड को एक्सेप्ट करेगा कि ओके, इनके अंदर अभी ये संस्कार नहीं है, वी विल कम्युनिकेट एंड ग्रेजुअली क्रिएट अ न्यू संस्कार देयर। लेकिन राइट नाउ वो जो कर रहे हैं पर्पसली नहीं कर रहे। सी, वन थिंग वी नीड टू नो, कोई भी जान पूछ के नहीं कर रहा होता है, उसकी लॉजिक उसी डायरेक्शन में वर्क करती है। क्यों लॉजिक उस डायरेक्शन में वर्क करेगी? क्योंकि वो ही उसका ऑपरेटिंग सिस्टम है, जो हमने देखा बिलीफ सिस्टम, जो हमारे संस्कार से बनता है। आपका विंडोज है, मेरा मैक है, तो बहुत सारी चीजें मैच नहीं करने वाली है। लेकिन आप कहेंगे मैं जान पूछ के ऐसा कर रही हूं, तो नो, इट्स जस्ट दैट माय ऑपरेटिंग सिस्टम एंड योर ऑपरेटिंग सिस्टम कंप्लीटली डिफरेंट।
1: سپوزنگ آپ جانتی ہیں کہ مجھے فکر ہو جاتی ہے کہ اگر پتا نہ چلے کہ میرا بیٹا ہے بیٹی ہے بہو کہاں ہے کہاں چلے گئے, صرف فکر کنسرن ہے, معلوم ہوتے ہوئے بھی آپ نہیں بتاؤ تو پھر یہ جان بوجھ کر ہی ہے نا. کیا ہر بات ان کو بتانی ہے کیا؟ مطلب میری زندگی میں میری فریڈم نہیں ہے کیا؟ ایج ہی ہے کیا؟ پھر بچے ایسے بھی تو سوچتے ہیں.
0: کیوں ایسا ہو رہا ہے؟ کیونکہ ہم ان کے سنسکار کو ابھی ایکسپٹ نہیں کر رہے اینڈ ہم چاہتے ہیں کہ وہ چینج ہو جائے. جیسے ہم چاہتے ہیں کہ وہ چینج ہو جائے, وہ بھی تو چاہتے ہوں گے کہ ہم چینج ہو جائیں. ہم چاہ رہے ہیں کہ سسٹم چینج ہو جائے اینڈ وہ بتانا شروع کر دے اپنی ہر بات, وہ بھی چاہ رہے ہوں گے کہ سسٹم چینج ہو جائے اور یہ ونس اینڈ فار آل یہ اپنا سنسکار ختم کریں اور ایکسپیکٹ کرنا ختم کریں کہ ہم ہر بات بتائیں گے تاکہ ہم بھی ہمیشہ انڈیپینڈنٹ رہیں گے. بوتھ آر گوئنگ ٹو بی ٹرائنگ دا سیم تھنگ. اٹس بیسیکلی مور آف اٹس مور لائک اے ٹگ آف وار کہ کون جیتے گا دوسرا میرے سنسکار کے ساتھ ایڈجسٹ کر لے. بس دوسرا والا بھی یہی سوچ رہا ہے کہ یہ میرے سنسکار کو سمجھ
1: لے. میرے من میں صرف پیار اور کنسرن ہو یا فکر ہو تو اس کو آپ ٹگ آف وار بولیں گے.
0: لیکن میرے من میں ہے کہ میری جیون اتنی سفوکیٹڈ نہیں چل سکتی ہے. مائی ڈیفینیشن آف ریسپیکٹ از ڈفرنٹ. آپ کی ڈیفینیشن آف ریسپیکٹ یہ ہوگی کہ میں اپنی ہر بات آپ کو بتاؤں, لیکن میرے لیے آپ کو اپنی ہر بات بتانا ایک سفوکیشن ہے. مجھے یاد بھی نہیں رہتا بیکاز میرے لیے اٹ ڈزنٹ ورک لائک دیٹ. سی دا تھنگ از مجھے دکھائی نہیں دے گا وہ جو آپ کو دکھائی دے رہا ہے. یہ بہت وی نیڈ ٹو ریئلی فٹ اٹ ان کہ آپ جتنی لاجک دیں گے آپ کی وہ لاجک ساری بات رائٹ ہے, لیکن سامنے والے کے پاس بھی اتنی ہی لاجک ہے. کیوں کانفلکٹ آتا ہے؟ کانفلکٹ دو آتماؤں میں اسی لیے آ رہا ہے نا کیونکہ دونوں لاجیکلی 100% ایکوریٹ ہے, لیکن دونوں کو صرف اپنی لاجک دکھے گی دوسرے کی نہیں. اب اس کو ریزالو تو کرنا ہے نا. وی کانٹ گو آن لائک دس. ہم ایسے ہی تو نہیں چل سکتے. تو اب پہلے دونوں میں سے ایک, یہ بھی نہیں کہ دونوں کو کرنا ہے, دونوں میں سے ایک کو دوسرے کے سنسکار کو ایکسپٹ کرنا ہے. اینڈ ایکسپٹ مینس اس پر منن نہیں کرنا. یہ ایسا کیوں ہے, یہ ایسا کیوں ہے, یہ اتنا انٹرفیئر کیوں کرتے ہیں, یہ ہمیں بتاتے کیوں نہیں ہیں, یہ اتنے ڈومینیٹنگ کیوں, فل سٹاپ. یہ ابھی سنسکار ہے ون. جیسے ایک سائڈ دوسرے کے سنسکار کو ایکسپٹ کرے گی تو اس کی وہ والی تھاٹس, یہ ایسے ہیں, یہ ایگوئسٹک ہے, یہ بتاتے نہیں, یہ کیئر لیس ہے, یہ والی تھاٹس سارے بند ہونے لگیں گی. جیسے ایک سائڈ کی تھاٹس بند ہونے لگیں گی دوسری سائڈ کی تھاٹس بھی دھیرے دھیرے بند ہونے لگیں گی. جب یہ ریزسٹنس کی انرجی بند ہو جائے گی, دس ویری امپورٹنٹ ریزسٹنس انرجی, کہ مجھے آپ کا سنسکار پسند نہیں, آپ کو میرا سنسکار پسند نہیں, دس از انرجی آف ریزسٹنس. جب تک یہ انرجی آف ریزسٹنس بیچ میں ہے دونوں کو ایک دوسرے کا پرسپیکٹو کبھی سمجھ میں نہیں آ سکتا. اٹس لائک بلیک نیگیٹو انرجی بیچ میں. جب تک وہ ہے مجھے آپ کا نظریہ کبھی نہیں دکھائی دے گا. اینڈ ہم وی کین لیو ان کانفلکٹ فار اے لائف ٹائم, ایبسولوٹلی فار اے لائف ٹائم.
1: جب تک وہ ہے مطلب کیا ہے؟
0: یہ بلیک انرجی ہے نا آپ کی طرف سے.
1: یہ بلیک انرجی کیا ہے؟
0: آپ ریزسٹ کر رہے ہیں مجھے, آپ کو لگتا ہے میں ایگوئسٹک ہوں, انڈیپینڈنٹ ہوں, انڈیفرنٹ ہوں, کیئر لیس ہوں, میں جان پوچھ کر آپ کو بتا نہیں رہی, میں آپ کی ریسپیکٹ نہیں کرتی ہوں. کتنی ہیوی انرجی ہے, ایک ایک تھاٹ کتنی ہیوی انرجی ہے.
1: یہ تھاٹس ہیوی انرجی ہوتی ہیں؟
0: یہ ہیوی نہیں ہے. آپ میرے لیے کیا کیا سوچا, میں ایگوئسٹک ہوں, میں انڈیپینڈنٹ بننے کی کوشش کر رہی ہوں,
1: من مانی.
0: ہاں من مانی کر رہی ہوں, اپنی طرح سے اپنے جیون کو چلانے کی کوشش کر رہی ہوں.
1: پیرنٹس نے اچھے سنسکار نہیں دیے.
0: میرے پیرنٹس نے اچھے سنسکار نہیں دیے, یہ آپ کے میرے بارے میں کیسی سوچ ہے؟ پھر میں گھر میں ڈومینیٹ کرنے کی کوشش کر رہی ہوں, اپنے طرح سے چل کر پریوار کے ساتھ ایڈجسٹ نہیں کر رہی ہوں, ایک ایک تھاٹ کیسی ہے؟ اگر آپ یہ ساری باتیں صرف سوچ میں رکھنے کی بجائے مجھے بول دو ایک بار, تو شاید میں اس کے بعد کبھی بات نہیں کروں آپ سے. لیکن ہم بولتے نہیں ہیں, ہم سوچتے ہیں. اب کیونکہ آپ ایسی سوچ کر رہے ہیں میرے لیے, یو ہیو نو آئیڈیا میں آپ کے لیے کیسے سوچ رہی ہوں گی. میں کہوں گی کیسے لوگ ہیں سارا دن انٹرفیئر کرتے رہتے ہیں, ایسے کرو ویسے کرو, ادھر نہیں بیٹھو ادھر نہیں بیٹھو, इतने कैसे परिवार में आ गई मैं, ये तो बहुत डिफिकल्ट